0: teo kamtama te mono seko fa ife kamta ko 13 ga minute seko nge kara go ya tro no tengo te obori su tre bori ku su je klo ko tete ko ku sa nyam ka bori te kom non su ete se UDM kwena gana wa ne a ka te sin tre ka gana mi ete kwa no parlament ski te mo te to ja o ka ko ji ata kwa tenu nyam ka kongo mu mita ngan kwena fromende ki ja o kin kwena nata politike ho te or ko ku kareta kebo e ko aki gana a ka kwa no si a ka de tam a twara khati se ko start dins komisi su ani si jano a ki tau ko de nata ngo start de ki jawate khwe a di a politike parti si o ngo te ko politike ku ante ka a kasan grupu ki te o a ges khan me ka to kwa no si ngo kha ama a kham jao si kham jawata ha tsamsikano ndi uta amutetwe mi ka direta
1: holo fe fi ki 40 minute ki xkf m to molo ki thame m tro un an an mi hi opor ku ki kan ta yi di m eh ya ku ita n ta ki a chi khwe m hi ku kan hi ki hana ka eh ki parliament de ki ramver ki ko ma ki gi apanga ये गेम अमांते की स्टेट की गवि को मक ओंगने खना की छु गे पॉलिटिक की गा चांग जिया हम किस गे का खमसंग उ अचे कांग हे अथुसा कुंदिसा गोय का से गे की खांगो के क्वाका मुकुंदा ये अचे खिन हे थुई हे अंगलु गता का का वा गवि ए की स्टेट की गवि को मा कुमिसी का अंग हे संगे की खमसंग उ की स्टेट की को मक ओह के पॉलिटिक के का पार्टीस्टी दी ग्रुपो ki kan hi a u regering ki iti yang ki ka o u wala ngi ti kwe ngi vi kwa mcha ngay tini ka o ka wa i a dantan ka ti yang ka ti ka ngi tuwa o ka tuk maka gani kuna
2: Die staatsdienskommissie waarsku dat sodanige vergaderings tussen politieke partye en staatsamptenare die risiko van politieke vooroordeel ongelyke toegang tot staatsinligting en swakker parlementêre toesig inhou. Die kommissie